0: च पिता त्वमेव।
1: केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
6: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
9: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआई।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। संतोष गन्धर्व सँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 24 गते बुधवार, जुलाई 8 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय राईमा झिरखाड सहित 16 दोषी ठहर। 29 असारमा सजाय सुनाइने। संविधान संशोधनको बहसपत्रमा नेकपा सहित चार दलले हस्ताक्षर नगर्ने।
1: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको अनुमान। सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने। व्यक्ति व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालिन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै
0: सरकारले सुकुम्बासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेता। 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आयो। कतारमा विदेशी कामदारले शर्त सहित हड़ताल गर्न पाउने।
1: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा। राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व गर्न आग्रह। हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण, फेरि तनाव बढ्दै।
0: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुंगो स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा। अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय रायमाझी र खाँड सहित 16 दोषी ठहरको प्रसंग।
1: लाखौं असुलेर नेपालीलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको बहुचर्चित ठगी धन्दामा दुई पूर्व मन्त्री सहित 16 जना दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले हिजो मुद्दाको फैसला सुनाउँदै पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व ऊर्जा मन्त्री टोपबहादुर रायमाझी सहितलाई दोषी ठहर गरेको छ। उहाँहरूलाई सजाय सुनाउन 29 असारका लागि पेशी तोकिएको छ। रायमाझी अभियुक्तकै रूपमा दोषी हुनुभएको छ भने खाँड मतियार ठहर हुनुभएको छ। त्यस्तै पूर्व सांसद आङतावा शेर्पा, तत्कालीन गृह सचिव टिक नारायण पाण्डे, पूर्व गृहमन्त्री राम बहादुर थापाका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई, शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया समूहका केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जन खरेल दोषी ठहर हुनुभएको छ। कुल 31 प्रतिवादी रहेकोमा पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक सहित 7 जनाले भने सफाई पाएका छन्, जसमा रामशरण केसी, टंकबहादुर गुरूङ, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकी रहेका छन्। बाँकी 8 प्रतिवादी फरार रहेकाले उनीहरूको हकमा मुल्तवीमा राखिएको छ। प्रतिवादीहरू अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश अर्याल, मोहन राज राई, विनिता सामदेन लिम्बू र सुनिल बुढाथोकी हालसम्म पनि फरार रहेका छन् भने अदालतमा उपस्थित हुन सकेका छैनन्। ठगी लिखित कृत्य राज्य विरूद्ध र संगठित अपराध ठगी अपराध गरी चार कसूरको यो मुद्दा हेर्दा हेर्दैमा राखेर सुनाई भएको 20 दिन न्यायाधीश तीज बहादुर खटकाको इजलासले फैसला सुनाएको हो। सजाय निर्धारणका लागि भने 29 असारका लागि पेशी तोकिएको छ। त्यसअघि नै सजाय पूर्वको प्रतिवेदन पेश गर्न आदेशमा भनिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुर्याएको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। तर बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका विपक्षी दलका प्रतिनिधि कार्यदल छोडेको पत्र बुझाएर बाहिरिएका छन्। उनीहरूले कार्यदलको पहिलो बैठकदेखि आफ्नो पार्टीका तर्फबाट औपचारिक रूपमा निरन्तर सहभागी हुँदै आए आफ्ना राय सुझाव पेश गर्दै आएका थिए। कार्यदलले विभिन्न सरकारवालासँग छलफल गर्दा समेत ती दलहरूको सहभागिता थियो। बहसमा 83 दिनसम्म सहभागी भएपछि अचानक कार्यदललाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राजमोले सामूहिक रूपमा पत्र पठाउँदै आफूहरू दलका तर्फबाट कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी सोमबार गराएका थिए। उनीहरूले कार्यदलले शुरू गरेको बहस प्रक्रियालाई नै खारेज गर्नुपर्ने माग गरेका छन्। तर कार्यदलका संयोजक शाहका अनुसार कार्यदल गठनको 83 दिनसम्म बहस पत्र तयार पार्ने विषयलाई लिएर उनीहरूले कुनै पनि विरोध गरेका थिएनन् र यस विषयमा चर्चा समेत भएको थिएन। प्रतिवेदन तयार पार्ने अन्तिम समयमा आएर विरोध गर्नुको पछाडि कार्यदललाई असफल बनाउने रणनीति रहेको उहाँको भनाइ छ। नेकपा, लोसपा र जसपाले कार्यदलले बहसपत्र तयार पार्दा संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन कुन विषयमा के कति कारणले संविधान संशोधन गर्नुपर्ने हो त्यो खुलाउनुपर्ने माग गरेको थियो। तर संविधानले नै संविधानका आधारभूत मूल्य मान्यता तोकिदिएको र कार्यदलका संयोजकले पटक पटक संविधान संशोधनका लागि बहसपत्र तयार गर्दा संविधानका आधारभूत मूल्य मान्यतालाई नचलाउने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। सोही विषयलाई उठाएर अनावश्यक चर्चामा आउन खोजेको र संविधान संशोधनका लागि बहस पत्र तयार पार्नुपर्ने महत्वपूर्ण समयमा नै गैर जिम्मेवारीपन प्रस्तुत गरेको कार्यदलका सदस्य तथा सांसद मोहनलाल आचार्यले बताउनुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका व्यावसायिक संस्थाहरूका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेका अनुसार निजी क्षेत्रले लामो समयदेखि सरकारसँग संवादको माग गर्दै आएको छ। सोही अनुसार प्रधानमन्त्रीसँग छलफलको समय तय भएको हो। भेटमा निजी क्षेत्रका समस्या, लगानीको वातावरण, अर्थतन्त्र चलायमान बनाउने उपाय र सरकार निजी क्षेत्र बीचको सहकार्य बारेमा छलफल हुने समेत बताइएको छ।
0: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो। विभागले संक्रमित पक्षी अण्डा र दाना नष्ट गरी रोग फैलिन नदिन काम गरिरहेको समेत उहाँको भनाइ छ।
1: सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटे स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलित बनेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष पवन गुरूङका अनुसार हिजो बिहान सोमबार बिहानसम्म मात्रै खाना उपलब्ध गराइएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीले विरोध जनाएका थिए। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाइएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइसकेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी श्रेष्ठले बताउनु भएको छ। देशका विभिन्न उहाँले होल्डिङ सेन्टरमा बसेकालाई सरकारले रकम उपलब्ध गराइसकेकाले तत्काल छोड्न समेत निर्देशन दिएको बताउनु भएको हो।
0: नेपाल राष्ट्र बैंकले आगामी महिनादेखि महँगी दर घट्ने अनुमान गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर विश्वनाथ पौडेलले बाहिरी कारणले केही समय मूल्य वृद्धि बढ़े पनि अब अवस्था सुधार हुने अपेक्षा गरिएको बताउनुभयो। राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा मुद्रास्फीति 5.5% कायम रहने लक्ष्य लिएको छ। यदि मूल्य वृद्धिमा थप दबावदेखि आवश्यक मौद्रिक उपाय अपनाइने पनि बैंकले जनाएको छ। त्यसै गरी आर्थिक स्थायित्वमा चुनौती देखिए मौद्रिक नीति नीतिको पुनरावलोकन गरिने र आवश्यकता अनुसार ब्याज दर करिडोरलाई थप व्यवस्थित बनाइने राष्ट्र ब्याङ्कले जनाएको छ। यस्तै राष्ट्र ब्याङ्कले अब डिजिटल माध्यमबाट व्यक्ति व्यक्ति बीच हुने ऋण कारोबारलाई व्यवस्थित गर्न फेरि अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति अनुसार व्यक्तिगत रेटिङका आधारमा यस्तो ऋण प्रणालीको सम्भाव्यता, नियामकीय व्यवस्था र कार्यान्वयनका विषयमा अध्ययन गरिनेछ। यस अध्ययनको उद्देश्य डिजिटल माध्यमबाट हुने ऋण कारोबारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउनु रहेको गवर्नर पौडेलले बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत,
1: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अपनाउन खोजिया देखिया छ।
2: व्यक्ति व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै कतारमा विदेशी कामदारले शर्त सहित हड़ताल गर्न पाउने लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोपाइटर मधुमायाजी, पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: कान्तिपुरको भित्र पृष्ठमा प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष काण्ड बीच भेट, 4 वर्षभित्र नेपाललाई थप 2.40 अर्ब डलर ऋण सहयोग शीर्षकमा खबर प्रकाशित छ भने कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्तसहितको कानूनी हड़ताल गर्ने अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले 2004 श्रम कानून संशोधन गरी 2026 कानून नम्बर 9 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था लागू गरेको हो। त्यस्तै द्रुत मार्गको शुरू बिन्दु थाँती राखेर फर्सिडोल डुकु छापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा सम्बन्ध विच्छेद, आमा बुवाको विछोट सन्तानलाई चोट शीर्षकमा आरती पौडेलले खबर लेख्नु भएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा 23 दिनपछि टेबल भयो, सुदूरपश्चिमको बजेट छलफल अझै अनिश्चित शीर्षकमा खबर प्रकाशित छ भने मनसूनका 20 दिन, वर्षा 82.5% मात्रै, कोशी र गण्डकी बाहेकका प्रदेशमा कम वर्षा, मधेसमा खडेरी शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार, बाहिर कोठा नपाए सुकुम्बासी हैरान शीर्षकमा पनि खबर प्रकाशित छ भने बालुवा गिट्टी ठेकामा 3.36 करोड़ हिनाबिना, गरीमाईका मेयर कर्मचारी र ठेकदार विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा स्वरोजगार बन्दै रौता माईका महिला शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सार्वजनिक स्थलमा यौन दुर्व्यवहार 11 महिनामा 11 जना विरूद्ध मुद्दा दर्ता अधिकांश मिलापत्रमै टुंग्याइन्छ शीर्षकमा भित्रपृष्ठमा पनि खबर प्रकाशित छ। त्यस्तै चुनदेवीका कांग्रेस इतर पक्षको बैठक संस्थापनसँग खुट्टा नकमाउन नेताहरूलाई दबाव शीर्षकमा पनि खबर प्रकाशित छ।
2: गोर्खापत्रको भित्री पृष्ठमा होटल अनगमनमा गृहमन्त्री शीर्षकमा सर्लाहीबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतोले गृह जिल्ला सर्लाहीमा हिजोदेखि होटलहरूको अनुगमन शुरू गर्नुभएको खबरमा उल्लेख रहेको छ। नहर पुगेका क्षेत्रमा धमाधम धान रोपाई शीर्षकमा ढल्केबरबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका अधिकांश स्थानका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिराहामा कमला नहरबाट सिंचाई सुविधा पुगेको क्षेत्रमा किसान भने धमाधम धान रोपाईमा जुटेका छन्। धनुषाको पोर्ताहामा रहेको कमला सिंचाई व्यवस्थापन कार्यालयले कमला सिंचाई नहरमा पानी प्रवाह गरेपछि त्यस क्षेत्रका किसान धान रोपाईमा जुटेको खबरमा उल्लेख रहेको छ। शान्ति सुरक्षा कायम गर्न ड्रोनको प्रयोग जबरजस्तीकरणको आरोपमा पक्राउ शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि गोर्खा पत्रको भित्री पृष्ठमै अनुमति नलिएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन शीर्षकमा अर्को खबर समेत रहेको छ। नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई देशभर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी खोकना नै द्रुत मार्गको प्रस्थान बिन्दु शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छ भनेदेखि पार्किङ गरिएका सवारीमा ट्राफिक प्रहरीको ह्विल लक शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी पर्यटकीय केन्द्र बन्दै लुब्रिकेट शीर्षकमा कुटी शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। पाँचथरको फिदिम नगरपालिका पाँचमा अव्यवस्थित लब्रे कुटी धार्मिक ऐतिहासिक र प्राकृतिक सौन्दर्यको संगमका रूपमा स्थापित हुँदै गएको खबरमा उल्लेख रहेको छ। आयुर्वेद उपचारमा बढ्दै विश्वास बदलियो गाउँले जीवनशैली शीर्षकमा अर्को खबर छ भने निजी वनप्रति आकर्षण बढ्दै गएको खबरलाई समेत प्राथमिकताका साथ छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले उर्लाबारी मोरङबाट लेख्नु भएको हो। मोरङको सुनवर्षी छ टुपिया खाडीका 84 वर्षीय निलबहादुर चौहानको दैनिकी वनमै बित्ने गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा आफ्नै प्रथा तोड्दै आयो आगामी आर्थिक वर्षको मौद्रिक नीति शीर्षकमा खबर छ भने धोवादी फलाम खाने सञ्चालन गर्न सरकारले देखियो सात चुनौती शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी विदेशमा काम गर्ने कामदारको औसत मासिक आमदानी 54,000 शीर्षकमा काठमाडौँबाट लेखिएको खबर छ। वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ। यस्तो तलब पाउने कामदारले विदेश जान लागेको खर्च उठाउन भने औसत 3.3 महिनाको तलब आवश्यक पर्ने सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिने धोवादी फलाम खाने सञ्चालन गर्न सरकारले देखियो सात चुनौती शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी विदेशमा काम गर्ने कामदारको औसत मासिक आमदानी 54,000 शीर्षकमा काठमाडौँबाट

0: इजरायली अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को सहयोगमा गरेको हो। अर्कोतर्फ उच्च सिप युक्त पेशामा काम गर्ने नेपालीहरूको औसत आमदानी 69,891 रूपियाँ रहेको छ। यस्तै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदारको औसत आमदानी 65,345 रूपियाँ छ भने कृषि क्षेत्रमा काम गर्नेहरूले 34,528 रूपियाँ पाउने देखिएको छ। त्यसैगरी अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा रासोपका सांसदलाई लगाम संसदमा बोल्नु अघि सामग्री पठाउनु भन्ने निर्देशन दिएको खबर समेत छापिएको छ। यो खबर दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको हो। एडीबीद्वारा नेपाललाई थप 3.5 खर्ब सहयोग गर्ने घोषणा शीर्षकमा अर्को खबर छ भने मौद्रिक नीति सार्वजनिक कर्जा सहजीकरणमा लचिलो 7% आर्थिक वृद्धिको लक्ष्य शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा जल विद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अत्यन्तै आवश्यक शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी 10 दशक 30,000 मेगावाट विद्युत उत्पादन गर्ने आफ्नो वाचा पत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030सम्ममा 28,500 मेगावाट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन् तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा विद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न नसकेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि चलिरहेका बेलामा विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलमार्गमा फेरि पनि ट्याङ्करमाथि हमला भएको छ। ओमनको तट नजिकै यात्रा गरिरहेको प्राकृतिक ग्यास बोकेको ट्याङ्करमा मंगलबार बिहान प्रहार भएको र आगलागी भएको बेलायती सेनाले जनाएको छ। घटनाले यस क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान अमेरिका तनावलाई थप जटिल बनाउने विश्लेषण समेत भएका छन्। पालेस्तानी लडाकू समूह हमासले झण्डै 2 दशकदेखि गाजामा शासन गर्दै आएको सरकार विघटन गर्ने निर्णय गरेको छ। गाजाको सरकारी मीडिया कार्यालयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल फराहले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय समेत गरेको हो। यता गाजा प्रशासनका लागि राष्ट्रिय समितिका संयुक्त राष्ट्रसंघको संकल्प प्रस्ताव 2803 मार्फत गठन भएको थियो भने अमेरिकाको मध्यस्थतामा इजरायल र हमास बीच अक्टोबरमा भएको 20 बुधे युद्ध विराम सम्झौताले यसका लागि बाटो खोलिदिएको छ। गाजाको नेतृत्व लिनका लागि राष्ट्रसंघसँग समर्थित नागरिक सरकारको नेतृत्वकर्ताको रूपमा अगाडि बढ़ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल खेल्ने 8 टोलीको समीकरण पूरा भएको छ। प्री क्वार्टर फाइनलका सबै खेल सकेसँगै अन्तिम 8मा पुग्ने टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलमा युरोपका 6 टोली, दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को पुगेका छन्। ब्राजिल, पोर्चुगल तथा आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडा भने अन्तिम 16बाटै बाहिरिएका छन्। आज राति भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 पराजित गर्दै फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा स्थान बनाएको हो। निर्धारित 90 मिनट र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो। पेनाल्टीमा कोलम्बियाका 2 खेलाड़ी चुकेपछि स्विजरल्याण्डले ऐतिहासिक जीत पारेको हो। यो सँगै स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। अब स्विजरल्याण्डले सेमी फाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि साविक विजेता अर्जेन्टिनाले 2 गोलले पछि परेको अवस्था उल्टाउँदै जीतलाई 3-2 हराएको थियो। खेलको 79 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले अन्तिम 11 मिनटमा लगातार 3 गोल गर्दै अविश्वसनीय पुनरावगन गरेको हो। जीतसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा पुगेको छ। अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड र अर्जेन्टिना स्विजरल्याण्ड बीच सेमी फाइनलका लागि भिडन्त हुनेछ। यता गोल्डेन बुटको दौड़ पनि रोमाञ्चक बनेको छ। लियोनल मेस्सी 8 गोल सहित शीर्ष स्थानमा रहनु भएको छ भने किलियन एम्बापे र एर्लिन हालान्डले समान 7 गोल गरेका छन्।
1: मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव कानूनमा निर्भर कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल।

0: सीतामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtyeye.org फोन नम्बर 01-5224-352-5224-353
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब मौद्रिक नीति र नागरिक अपेक्षाको प्रसंग नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुकुलो बनाएको छ तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग हामीले सोधेका छौं
4: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई हामी स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भन्ने छ सजगतापूर्वक लचिलो मौद्रिक नीति भन्ने थियो अर्कोचोटि यसपालि लचक मौद्रिक नीति भन्ने छ लचकता चाहिँ देखाउन खोजिएको छ तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिँ चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने त्यसमा नपर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ तर त्यसको ठोस कुराहरू आएको छैन मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यकता छ ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भन्ने छ तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनेको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो आउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि
5: जस्तो अब निजी क्षेत्रको कर्जा प्रभावमा 11% बढ़ाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ
4: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन कार्यविधि आउँदाखेरि धेरै कुकुलो सहज ढंगले जाने हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्ने व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ यहाँ यो स्रोतको कमी हुन पनि सक्छ
5: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय रायमाझी र खाँडसहित 16 जना दोषी ठहर 29 असारमा सजाय सुनाइने संविधान संशोधनको बहसपत्रमा नेकपा सहित 4 दलले हस्ताक्षर नगर्ने
5: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको
6: वर्तमान सार्वजनिक पदमा रिक्त हुनेले सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यक्ति व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै
3: सरकारले सुकुम्बासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेता सात जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा कतारमा विदेशी कामदारले शर्तसहित हड़ताल गर्न पाउने
6: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व दिन आग्रह हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण फेरि तनाव बढ्दै
3: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने आठ टोलीको टुंगो स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुने
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन लिएका छौं यो कार्टुनमा दुई एउटा कुकुर र अर्को कुखुराको संवादलाई जोड्न खोजिएको छ रेबिज रोग रेबिज खोपको अभाव बढ़ेको बेलामा बर्ड फ्लू संक्रमण तीव्र बनेको छ यही बीचमा दुईको कुराकानीलाई यहाँ देखाउन खोजिएको छ कुखुराले केही भन्दै गरेको जस्तो देखिएको छ माथि यस्तो लेखिएको छ हामीले समयम अप्नाउनु पर्ने भयो पाङ्गे दाई सरकारको भर भएन
3: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झेङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
4: सुनिता आ गर त
1: भोके, मेरो दाँत सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओरामा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98-414-84-440।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब पाउनुहोस् ओल्ड लिङ्कको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 मा। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9800244410 9800248536526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9846-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: ल है परमेश्वरी, हामी अजन बाला मनुष्यले मान्छे गरी ल्याएको सत्सङ्ग गरेर
6: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कान्ने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60 97-69-77-68-60 र 98-21-57-56-36 98-21-57-56-36
7: सुनिता आ गर त
8: भोके, मेरो दास सबै किराले खाएको छ।
7: गर न के, आ गर, म हेर्छु।
8: आ
7: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
8: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
7: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
6: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
9: भूपुसैनिक डेन्टल होम प्राली, भेसिटर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
10: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
9: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
11: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
12: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
11: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
9: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
7: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
9: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
7: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
9: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
4: बनाउन त हुन्थ्यो। काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता। हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ। साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोपाइटर मदिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435 066-520-475 मोबाइल नम्बर 98-560-45-435।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो, हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9461052091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किएन भने कहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन।
1: बुवा चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
3: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट, 3 महिनाको मात्र शुल्क ₹3,300, साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9008844010 र 9008838526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
4: ओहो हेर सर, टाढाको साइत हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
6: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
5: मेरो त अझै 1 महिना बाकी छ यार।
6: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
5: वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि 1 महिनाले थप गरिदियो।
6: यो त गजबको अफर रहेछ त यार।
5: बरु तिमी पनि वर्ल्ड लिङ्कको 1 कान 2 कान रिफर अफरको फाइदा लिइहाल।
6: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
1: थप जानकारीका लागि 9008844010, 9008838526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि।
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एफजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
5: एचआईभी सम्बन्धी जानकारी: एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईभी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने आटिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगतजन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुस, किरा फट्याङ्ग्रे तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभीको परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपु सैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462 र 98403-19799
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
7: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
6: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
7: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
7: सम्पर्क फोन नम्बर 98166-85520 98066-66162 र 066-521-381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
9: एचआईभी सम्बन्धी जानकारी एचआईभी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ एचआईभी बाट कसरी बच्न सकिन्छ आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने सुई सिरिन्जको साझा प्रयोग नगर्ने छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने एचआईभी परीक्षण गर्दा संक्रमण देखियो भने
10: भटकिनु पर्दैन। एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने,
11: आफ्नो यौन साथी, इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने।
10: एआरटी सुरु गरेको पहिलो 6 महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने।
11: अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने,
10: नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने।
11: एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा।
10: एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुस, किरा फटेङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, सर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा।
11: एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
12: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
13: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
1: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
4: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
4: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मासिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण।

0: 98 24 11 10 32।
1: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
0: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भिन्सु स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-17-15-40-38।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भरे खन प्रवेश शैली हतारलाई ना हो याचो मेवाने बच्चीजी तारे मुई पिवा मिमयमी मार्वलरी प्रिवा बीरा देशीसर मोबाग गंगा आग गैलरी या वो मैं बाचो
1: मैं याम बीरा तैयार तड़ी बा तारे नासर बजर लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीरा या वो मैं लो खारे तारे प्रिय याना से दी
0: सो गंगा आर गैलरी तो बने बा आचो
1: तर मी मार्बल र फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिलो भनेम्रो
0: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेचिसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्रा गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665131387 मोबाइल नम्बर 9842646648 र 9843018383
4: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने
5: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
4: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
5: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
7: काम्ने रोग
6: बौलाउने रोग
7: ढल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने
7: हात खुट्टा दुख्ने वा सुन्निने
6: ज्यान करकर खाने
7: महिनावारी गडबडी
6: बाजोपन
7: छारे रोग
6: प्रेसर
7: सुगर
6: प्यारालाइसिस
7: दम
6: खोकी टोकेको निलो दाम
7: मान्छे हराएको
6: सामान हराएको
7: टुना मुना लागेको
6: मेलमिलाप गर्न पर्ने
7: दाँत दुखेको
6: बिगार परेको
7: पैसा फसेको
6: रक्सी छुटाउने
7: घर बान्ने
6: पिनास भएको
7: टाउको दुख्ने
6: ग्यास्ट्रिक
7: जन्डिस भएको
6: सत्रु नष्ट गर्ने
7: बाथ रोग
6: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
8: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 9769777860 9769777860 र 9821556636 9821556636
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिरे खोलामा नन्दा सप्लाइज खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसह नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: एचआईवी सम्बन्धी जानकारी। एचआईवी परीक्षण अघि र पछि आवश्यक परामर्श गरिन्छ, साथै परीक्षणको रिपोर्ट गोप्य हुन्छ। एचआईवी बाट कसरी बच्न सकिन्छ? आफ्नो विश्वासिलो यौन साथीसँग मात्र यौन सम्बन्ध राख्ने, यदि अरूसँग यौन सम्बन्ध राख्न परे सधैँ सही तरिकाले कन्डमको प्रयोग गर्ने, रगत लिनु परेमा परीक्षण गरिएको रगत मात्र लिने, सुई सिरिन्जको साझा प्रयोग नगर्ने, छाला छेड्ने औजार निर्मलीकरण पश्चात मात्र पुनः प्रयोग गर्ने, संक्रमित गर्भवती महिलाले बच्चा जन्माउन चाहेमा डाक्टरको सल्लाह लिने, एचआईवी परीक्षण गर्दा संक्रमण देखियो भने आर्टिनु पर्दैन, एआरटी केन्द्रमा निशुल्क उपलब्ध औषधिहरू नियमित रूपमा सेवन गर्ने, आफ्नो यौन साथी इन्जेक्टिङ पार्टनर र बच्चाको पनि एचआईभी परीक्षण गराउने, एआरटी शुरू गरेको पहिलो छ महिनापछि अनिवार्य रूपमा भाइरल लोडको परीक्षण गराउने, अवसरवादी संक्रमण देखिएमा तुरन्त स्वास्थ्य कर्मीसँग सम्पर्क गर्ने, नियमित व्यायाम गर्ने र सन्तुलित तथा पौष्टिक खाना खाने। एचआईभी कसरी सर्छ? असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित रगत तथा रगत जन्य पदार्थ प्रयोग गरेमा, सुई सिरिन्जको साझा प्रयोग गरेमा, एचआईभी संक्रमित गर्भवती महिलाबाट जन्मने बच्चामा। एचआईभी कसरी सर्दैन? लामखुट्टे, उपियाँ, उडुद, किरा फट्याङ्ग्रा तथा जनावरहरूले टोक्दा, जुठो खाँदा, लुगा साटासाट गरेर लगाउँदा, हात मिलाउँदा, एउटै काइयोले कपाल कोर्दा, एउटै धारा, पोखरी, चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, श्वास प्रश्वासबाट खोक्दा र हात छिउ गर्दा, एचआईभी संक्रमणको शंका लागेमा एचआईभी को परीक्षण गर्ने जुन नजिकैको स्वास्थ्य संस्था वा तपाईँकै समुदायमै निशुल्क रूपमा उपलब्ध छ।
1: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
3: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी?
4: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँस्ने का?
3: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
8: कार्यक्रम स्वास्थ्य सरोकार।
9: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
8: एफजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
9: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।